0: आकाशवाणीबाट श्रोताले तिन्जल सुन्दै हुनुहुन्थ्यो लोकनी आधुनिक गीत।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले विगत 12 वर्षमा युवा महिला र किसानहरूलाई सशक्त बनाएको बताउनु भएको छ। भारतले राष्ट्रसंघमा पाकिस्तानलाई घृणा फैलाउने फ्याक्ट्री बताएको छ। इन्दौरमा ब्रिक्स कृषि सम्मेलन शुरू भएको छ। 21 देशका प्रतिनिधिहरूले भाग लिइरहेका छन्। जोजिला सुरुङ निर्माण सम्पन्न भएको छ, जसले कश्मीर र लद्दाख बीचको सबै मौसममा सम्पर्कको लागि मार्ग प्रशस्त गर्दछ। प्रधानमन्त्री सुरक्षित मातृत्व अभियानको 10 वर्ष पूरा भएको छ। राष्ट्रव्यापी समारोह आजदेखि शुरू हुनेछ। र पुरुष क्रिकेटमा भारत ए र श्रीलंका ए बीचको एक दिवसीय त्रिकोणीय श्रृंखलाको पहिलो म्याचमा भारत एले श्रीलंका एलाई 278 रनको लक्ष्य दिएको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले पछिल्लो 12 वर्षमा देशका युवा महिला र किसानहरूलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले सरकार 140 करोड भारतीयहरूको आशीर्वाद र राष्ट्र प्रथमको भावनाबाट प्रेरित भएर विश्वास, विकास र जनकल्याणका लागि समर्पित रहेको बताउनुभयो। प्रधानमन्त्री मोदीले भन्नुभयो, यी अथक प्रयासहरूको परिणाम स्वरूप आज देशले बुनियादी ढाँचादेखि डिजिटल क्रान्तिसम्म विश्वव्यापी मञ्चमा नयाँ पहिचान प्राप्त गरेको छ। श्री मोदीले जोड दिनुभयो, विकसित भारतको आफ्नो संकल्प साकार पार्न सरकार सेवा, सुशासन र समृद्धिको यस मार्गमा निरन्तर अघि बढ्नेछ। गृहमन्त्री अमित शाहले भन्नुभएको छ, प्रधानमन्त्री मोदीको नेतृत्वमा पछिल्लो 12 वर्षमा भारतले गरीबहरूको कल्याण अनि अभूतपूर्व विकास दुवै एक साथ साकार भएको देखेको छ। उहाँले प्रधानमन्त्री मोदीले आफ्नो अथक प्रयासले एक दिन पनि छुट्टी नलिई राष्ट्र अनि नागरिकहरूको सेवा गर्नुभएको छ। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभयो, प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वले पछिल्लो 12 वर्षमा सेवा भावनाको माध्यमले शासनलाई नयाँ रूप दिएको छ अनि समाजको हरेक वर्गसम्म विकासको लाभको पहुँच सुनिश्चित गरेको छ। सोसियल मिडिया पोस्टमा श्री सिंहले भन्नुभयो, जब भारत विकसित भारत 2047 तर्फ बढ़िरहेको छ, यो 12 वर्ष दूरदर्शी नेतृत्व, समावेशी विकास र राष्ट्र प्रथम शासनको प्रति अटुट प्रतिबद्धताको प्रमाणको रूपमा अघि आएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले भन्नुभएको छ, विगत 12 वर्षमा देशको विदेश नीतिमा महत्वपूर्ण परिवर्तन आएको छ। सोसियल मिडिया पोस्टमा डाक्टर जयशंकरले भन्नुभयो, यस अवधिमा सरकारले आम नागरिकहरूका लागि पासपोर्ट जारी गर्ने र कागजातको सत्यापनलाई सुगम बनाएको छ। साथै नागरिकहरू

0: भारत में मातृ मृत्यु दर में काफी कमी आई है। 2014-16 में जहां हर 1 लाख प्रसव पर 130 महिलाओं की मृत्यु होती थी, वह 2022-24 में घटकर 87 रह गई है। इस योजना के 10 वर्ष पूरे होने के अवसर पर 75 रुपए का एक स्मारक सिक्का और 5 रुपए का एक विशेष डाक टिकट भी जारी किए जाएंगे। दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
1: प्रवर्तन निदेशालयले ह्याम्प्टन स्काई रियल्टी लिमिटेडसित सम्बन्धित धन शोधन मामिलामा पंजाब, उत्तर प्रदेश र दिल्ली एनसीआरका 6 स्थानहरूमा छापामारी गरिरहेको छ। यसमा पंजाबको लुधियाना र जालन्धर, उत्तर प्रदेशको बरेली र दिल्ली एनसीआर क्षेत्रहरू सामेल छन्। निदेशालय अनुसार तलाशी अभियानमा संलग्न परिसरहरूमा ह्याम्प्टन स्काई रियल्टी लिमिटेडसित जोडेका व्यक्तिहरू र संस्थाहरूको आवासीय र व्यावसायिक कार्यालय दुवै सामेल छन्। यो मामिला आम आदमी पार्टीका नेता र पंजाबका मन्त्री संजीव अरोरासित सम्बन्धित छ। जम्मू कश्मीरमा अमरनाथ यात्रा 2026 को सहज र सफल सञ्चालनको व्यवस्थाको शीर्ष अधिकारीहरूले समीक्षा गरेका छन्। जम्मूका डिभिजनल कमिश्नर रमेश कुमार र जम्मू जोनका पुलिस महानिरीक्षक भीमसेन टुटीले सुरक्षा व्यवस्थाको समीक्षा गर्न हिजो रामबन जिल्लाको भ्रमण गर्नुभयो। पश्चिम एसियामा इरान र इजरायल बीच तनाव कम भएको छ, प्रत्यक्ष झडपमा पनि कमी आएको छ। यसैबीच दुवै पक्षबीच अस्थिरता कायमै छ। इजरायलले बेरुतमा हिजबुल्लाहको ठेगानाहरूलाई लक्षित गरेपछि दुवै देशबीच तनाव

ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गर्यो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले विगत 12 वर्षमा युवा महिला र किसानहरूलाई सशक्त बनाएको बताउनु भएको छ। भारतले राष्ट्रसङ्घमा पाकिस्तानलाई घृणा फैलाउने फ्याक्ट्री बताएको छ। इन्दौरमा ब्रिक्स कृषि सम्मेलन सुरु भएको छ। 21 देशका प्रतिनिधिहरूले भाग लिइरहेका छन्। जोजिला सुरुङ निर्माण सम्पन्न भएको छ, जसले कश्मीर र लद्दाख बीचको सबै मौसममा सम्पर्क

आकाशवाणी विषय रहेको छ महत्त्वपूर्ण खनिज र दुर्लभ तत्त्वहरूमा भारत अमेरिका सहयोग भारत अमेरिका सहयोग पछिल्लो दशकमा बलियो हुँदै गइरहेको छ आज यो व्यापार र लगानी रक्षा र सुरक्षा शिक्षा र शिल्प र ऊर्जा र पर्यावरणलाई समेट्ने व्यापक र बहुक्षेत्रीय रूपमा रहेको छ मई 2022 क्रिटिकल एन्ड इमर्जिङ टेक्नोलोजी आइसेट पहलको घोषणासँगै भारत अमेरिका रणनीतिक साझेदारीमा नयाँ अध्याय थपिएको छ क्रिटिकल एन्ड इमर्जिङ टेक्नोलोजी आइसेटले 75 वर्षभन्दा बढी कूटनीतिक सम्बन्ध भएका दुई प्राकृतिक र विश्वसनीय साझेदारहरूको प्रविधि मूल्य श्रृङ्खला साझेदारी निर्माण गर्ने र भविष्यको प्रविधि सहकार्यलाई यस सम्बन्धीको सबैभन्दा महत्त्वपूर्ण स्तम्भहरूमध्ये एक बनाउने इच्छालाई पुष्टि गर्दछ आइसेट दुवै देशहरूको स्पष्ट प्राकृतिक पूरकतामा निर्भर गर्दछ र अर्धचालक क्वान्टम र एआई जस्ता क्षेत्रहरूमा आधारभूत प्रविधिहरूलाई प्रवर्धन गर्न दुवै देशहरूले राखेका घरेलु पहलहरूको आयोजनामा तयार छन् यो भारतको प्राविधिक क्षमताको मान्यता र हामीलाई अब केवल श्रम वा आउटसोर्सिङ मध्यस्थता प्रदान गर्ने देशको रूपमा हेरिएको छैन भन्ने तथ्य पनि हो भारतले क्षमताहरू विकास गरेको छ र धेरै कम लागतमा अत्याधुनिक प्रविधिहरूको विकास प्रदर्शन गरेको छ स्थापना भएदेखि नै आइसेटले अलग अलग क्षेत्रमा संलग्नताको साथ गति प्राप्त गरेको छ आइसेटले यस पथ प्रदर्शक पहलमा व्यवसाय र शिक्षाविदहरूलाई महत्त्वपूर्ण सरकारवालाहरूको रूपमा समावेश गर्न सरकारदेखि सरकारी संयन्त्रहरूभन्दा अघि बढेर बिजिनेसमा पनि महत्त्वपूर्ण हिस्सामा सामेल भएको छ आइसेट वर परका गतिविधिहरूको दायरा र प्रारम्भिक सफलताका कुराहरूले आइसेटले यसको अपेक्षाकृत छोटो यात्रामा के हासिल गरेको छ भन्ने कुरा बताउँछन् दुवै देशहरूले सम्झौता पत्रहरूमा हस्ताक्षर गरेका छन् माइक्रोन टेक्नोलोजीले भारतमा नयाँ अर्धचालक एसेम्ब्ली र परीक्षण सुविधा निर्माण गर्न 825 मिलियन लगानी गर्ने अपेक्षा गरिएको छ जबकि ल्याम अनुसन्धान र लागू सामग्रीहरूले भारतको अर्धचालक शिक्षा र कार्यबल विकास लक्ष्यहरूलाई गति दिन योगदान पुर्याउनेछन् अन्तरिक्ष क्षेत्रमा नास र इसरो

0: सुंदर हुनुन थियो लेकिन चलचित्रको गीत लता मंगेशकरको आवाजमा आकाशवाणीबाट समय भएको छ समाचारको सुन्नुहोस् समाचार।
1: नमस्कार यो आकाशवाणी हो अब अलिशा खवसबाट समाचार सुन्नुहोस्। केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्री जगत प्रकाश नड्डाले आज नयाँ दिल्लीमा प्रधानमन्त्रीको सुरक्षित मातृत्व अभियानको 10 वर्ष मनाउन राष्ट्रव्यापी उत्सवको उद्घाटन गर्नुहुनेछ। यस अभियानको उद्देश्य सुरक्षित घर व्यवस्था र मातृत्व सुनिश्चित गर्नु हो। प्रधानमन्त्री नरेन्द्र मोदीले 9 जुन 2016 यो योजना शुरू गर्नुभएको हो जस अन्तर्गत गर्भवती महिलाहरूलाई निशुल्क र गुणस्तरीय प्रसूति स्वास्थ्य सेवाहरू प्रदान गरे। समारोहमा श्री नड्डाले 75 रुपियाँको स्मारक सिक्का र 5 रुपियाँको हुलाक टिकट पनि जारी गर्नुहुनेछ। आकाशवाणीको आफ्नो 90 वार्षिकोत्सवको अवसरमा मिजोरामका मुख्यमन्त्री लाल दुहोमाले राष्ट्रिय प्रसारकको गहिरो स्थानीय विरासतलाई उजागर गर्ने अवसर लिनुभयो। साथै राज्यको मिजो र जो जातीय समुदायहरूको लागि एकताको भूमिका रहेको बताउनुभयो। सोमबार आइजोलमा आयोजित एक स्मारक कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्रीले संस्थाको विशाल पहुँचको लागि मात्र नभई शान्तिपूर्ण र अशान्त दुवै समयमा क्षेत्रको सांस्कृतिक पहिचानको संरक्षणमा आकाशवाणीको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो दैनिक समाचार प्रदान गर्नुभन्दा धेरै टाढा आकाशवाणीले मिजो सम्पदाको एक आवश्यक संरक्षकको रूपमा काम गरेको छ। सीएम लाल दुहोमाले मिजो भाषाको उचित प्रयोग र संरक्षणमा स्वर्ण मापदण्ड स्थापित गरेकोमा प्रसारकको प्रशंसा गर्नुभयो। त्रिपुरा सरकारी कामकाजमा दक्षता कायम राख्दै काम जीवन सन्तुलन सुधार गर्ने उद्देश्यले गरिएको एउटा महत्वपूर्ण प्रशासनिक सुधारमा मुख्यमन्त्री डाक्टर मानिक शाहले नेतृत्वमा रहेको त्रिपुरा सरकारले सबै राज्य सरकारी कर्मचारीहरूको लागि संशोधित कार्य तालिका लागू गरेको छ। नयाँ व्यवस्था अन्तर्गत कार्यालय समय हालको 10 बजेदेखि 5 बजेसम्मको तालिकाबाट बढाएर काम गर्ने दिनहरूमा बिहान 9:30 बजेदेखि 6 बजेसम्म गरिएको छ। साथै सबै शनिबारलाई सरकारी विदा घोषणा गरिएको छ जसले पहिलेको प्रणालीलाई प्रतिस्थापन गर्दछ। जस अन्तर्गत दोस्रो र चौथो शनिबार मात्र विदाको रूप मनाइन्थ्यो। सरकारले हप्ताको दिनमा थप काम गर्ने समयले शनिबार कार्यालयहरू पूर्ण रूपमा बन्द हुने क्षतिपूर्ति दिनेछ जसले सार्वजनिक सेवाहरू र कार्यालय दक्षतामा कुनै असर नपर्ने कुरा सुनिश्चित गर्नेछ। बढ्दो जीवनयापन लागतको बीचमा सरकारी कर्मचारी र पेन्सनभोगीहरूलाई थप आर्थिक सहयोग प्रदान गर्ने उद्देश्यले आसाम मन्त्री परिषदले महँगी भत्ता डीए र महँगो राहत डीआरमा 2% वृद्धिलाई अनुमोदन गरेको छ जसको दर 58%बाट बढाएर आधारभूत तलब र पेन्सनको 60% पुर्याएको छ। बढाएको डीए र डीआर जुलाई 2026 लागू हुनेछ जसले राज्यभरका लाखौं सेवारत सरकार कर्मचारीहरू साथै सेवानिवृत्त पेन्सन भोगीहरूलाई फाइदा पुर्याउनेछ। राष्ट्रिय जनपार्टी एनपीपीका नेता तथा पूर्व विधायक जेम्स पीके साङमाले आज राज्यसभा चुनावका लागि आफ्नो मनोनयन मेघालय विधानसभाका सचिव माथल्स एस साङमा समक्ष दर्ता गरे जो यस चुनावका लागि निर्वाचन अधिकारी हुन्। जेम्स पीके साङमा मेघालय डेमोक्रेटिक अलायन्स एमडीए का उम्मेद्वार हुन् र यूडीपी भाजपा एचएसपीडीपी र स्वतन्त्र विधायकहरू सहित सबै गठबन्धन साझेदारहरूका प्रतिनिधिहरू उहाँको उम्मेद्वारीलाई समर्थन गर्न उपस्थित थिए। भाजपा मणिपुरकी अध्यक्ष ए शारदा देवीले आज मणिपुरमा हुने आगामी राज्यसभा चुनावको लागि आफ्नो मनोनयन पत्र दर्ता गर्नुभयो। अध्यक्ष ए शारदा देवी मुख्यमन्त्री युमनम खेमचन्द सिंह र अन्य एनडीए विधायकहरूसँगै आज बिहान राज्यसभा मणिपुरको एकमात्र सीटको लागि आफ्नो मनोनयन पत्र बुझाउन मणिपुर विधानसभा सचिवालय पुग्नु भएको थियो। मणिपुर विधानसभा सचिवालयका निर्वाचन अधिकारी र सचिवले

मनोनयन पत्र प्राप्त गरे। अहिलेसम्म उहाँ राज्यसभाको द्विवार्षिक चुनावको लागि मनोनयन पत्र दाखिल गर्ने एकमात्र उम्मेद्वार हुन्। अरुणाचल प्रदेशको तावाङ जिल्लाका अधिकारीहरूले मागोचु बेसिनमा सम्भावित हिमनदी ताल फुट्ने बाढी जीएलओएफको चिन्ताको बीचमा तयारीका उपायहरू बढाएको अधिकारीहरूले बताएका छन्। पृथ्वी विज्ञान तथा हिमालय अध्ययन केन्द्रबाट प्राप्त जानकारी अनुसार जिल्ला विपद व्यवस्थापन प्राधिकरणले सतर्कता जारी गरेको छ, जसले खाङडी हिमनदीको तीव्र पलायन र अस्थिर भूभागसँग सम्बन्धित सम्भावित जोखिमलाई संकेत गरेको छ। प्रवर्तन निर्देशालयले हिज पश्चिम बंगाल, त्रिपुरा र मिजोरामका धेरै स्थानहरूमा खोजी कार्य जारी गरेको छ, जसमा 142 करोड रुपियाँ भन्दा बढीको अपराधबाट प्राप्त हुने रकम समावेश छ। यसका साथै अहिलेलाई आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 3:45 बजेमा फेरि उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

गीत संगीत कार्यक्रम श्रोताहरूलाई फेरि पनि स्वागत जनाउँदै अब हजुरहरूलाई सुनाउने छौ केही लोकनी आधुनिक गीतहरू।

गीत संगीत कार्यक्रमको पहिलो प्रस्तुति अनिल फागुको आवाजमा शब्द रचना

चन्दन लम्जेलको संगीत रचनामा सुन्दै हुनुहुन्थ्यो डेजी बराइलीको आवाजमा प्रस्तुत गीत। अब अघिल्लो गीत हजुरलाई सुनाउने छौ नरेन्द्र गुरुङ र साथीहरूको आवाजमा।

आफ्नै संगीत रचनामा सुन्दै हुनुहुन्थ्यो अजरिस राईको स्वरलाई। अब कार्यक्रमको अन्तिम गीत स्वीकार्नुहोस् अनुपमा प्रधानको आवाजमा।

0: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् समाचार। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले विगत 12 वर्षमा युवाहरू, महिलाहरू र किसानहरूलाई सशक्त बनाएको छ। देशले आज महान स्वतन्त्रता सेनानी तथा धरती आबा भगवान बिरसा मुण्डाको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेको छ। राजनैतिक रूपमा सडक परियोजना जोजिला सुरङ्गको अन्तिम चरण पुरा, कश्मीर उपत्यका र लद्दाख बीच हरेक मौसममा सम्पर्क स्थापित हुने सम्भावना बढेको छ। मस्तकमा भारतीय दूतावासले हर्मुज जलडमरो मध्यमा एमटी मेरिवेक्स जहाजमा आगलागी घटनामा सबै 24 भारतीय नाविकहरू सुरक्षित रहेको पुष्टि गरेको छ र मौसम विभागले कर्नाटक, केरलम र माहेमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। दिल्ली, पन्जाब, हिमाचल प्रदेश, जम्मू कश्मीर, लद्दाख, उत्तर प्रदेश, विदर्भ र पश्चिमी राजस्थानमा लूको अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले पछिल्लो 12 वर्षमा देशका युवा, महिला र किसानहरूलाई सशक्त बनाउन कुनै कसर बाँकी नराखेको बताउनु भएको छ। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले सरकार 140 करोड नागरिकको आशीर्वाद र राष्ट्र प्रथमको भावनाबाट प्रेरित भएर विश्वास, विकास र जनकल्याणका लागि समर्पित रहेको बताउनु भएको छ। प्रधानमन्त्री मोदीले भन्नुभयो, यी अथक प्रयासहरूको परिणाम स्वरूप आज देशले बुनियादी ढाँचादेखि डिजिटल क्रान्तिसम्म विश्वव्यापी मञ्चमा नयाँ पहिचान प्राप्त गरेको छ। श्री मोदीले जोड दिनुभयो कि विकसित भारतको आफ्नो संकल्प साकार पार्न सरकार सेवा, सुशासन र समृद्धिको यस मार्गमा निरन्तर अघि बढ्नेछ। आज सम्पूर्ण राष्ट्रले महान स्वतन्त्रता सेनानी र धरती आबा भगवान बिरसा मुण्डाको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेको छ। थप जानकारीका लागि हाम्रो संवाददाताबाट रिपोर्ट।
1: भारतीय स्वतन्त्रता संग्राम के इतिहास में एक ऐसा नाम जिसने जल, जंगल और जमीन की रक्षा के लिए ब्रिटिश हुकूमत की नींव हिला दी। हम बात कर रहे हैं धरती आबा यानी भगवान बिरसा मुंडा की। उन्होंने न सिर्फ अंग्रेजों के दमनकारी कानूनों का पुरजोर विरोध किया, बल्कि समाज में फैल रहे धर्मांतरण और लाल फीताशाही के खिलाफ भी बिगुल फूंका। आज सुबह से ही रांची के कोकर समाधि स्थल और बिरसा चौक पर श्रद्धांजलि देने वालों का तांता लगा हुआ। राज्यपाल संतोष कुमार गंगवार और मुख्यमंत्री हेमंत सोरेन सहित राज्य के तमाम मंत्रियों और गणमान्य नेताओं ने यहां पहुंचकर भगवान बिरसा के चरणों में माल्यार्पण किया है। रांची के अलावा उनके जन्म स्थान खूंटी के उलिहातू सहित राज्य भर के जनजातीय बहुल इलाकों में विशेष सांस्कृतिक और जागरूकता सभाएं आयोजित की जा रही है। आकाशवाणी समाचार के लिए रांची से मैं महविश रहमान।
0: उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी अनि गृहमन्त्री अमित शाहले भगवान बिरसा मुण्डाको पुण्यतिथिको अवसरमा उहाँलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो। सोसियल मिडिया पोस्टमा श्री राधाकृष्णनले धरती आबाको जीवन साहस, आत्मसम्मान अनि न्यायप्रति अटुट प्रतिबद्धताको प्रतीक रहेको बताउनुभयो। उहाँले ऐतिहासिक उल्गुलान आन्दोलनको उल्लेख गर्नुहुँदै भन्नुभयो, भगवान बिरसा मुण्डाले उत्पीडित विरुद्ध प्रतिरोधको भावना जागृत गर्नुभयो अनि जनजातीय समुदायलाई आफ्नो अधिकार, पहिचान अनि गरिमाको रक्षा गर्न प्रेरित गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले एक सोसियल मिडिया पोस्टमा भन्नुभएको छ, भगवान बिरसा मुण्डाले जल, वन अनि भूमिको रक्षाका लागि विदेशी शासन विरुद्ध अदम्य साहससित सङ्घर्ष गर्नुभयो। श्री मोदीले भन्नुभयो, उहाँको सम्पूर्ण जीवन जनजातीय समुदायको आत्मा सम्मान, संस्कृति अनि अधिकारको रक्षाका लागि समर्पित थियो। उहाँले भन्नुभयो, मातृभूमिको लागि उहाँको सर्वोच्च बलिदानको गाथाले देशको हरेक पुस्तामा देशभक्तिको भावनालाई प्रेरणा प्रदान गर्नेछ। गृहमन्त्री अमित शाहले सामाजिक सञ्जालमा पोस्ट गर्नुहुँदै भगवान बिरसा मुण्डाले उल्गुलन आन्दोलनको माध्यमबाट ब्रिटिस शासन विरुद्ध स्वतन्त्रताको आवाज उठाएको बताउनु भएको छ। आदिवासी गौरव, देशभक्ति र सांस्कृतिक चेतनाको अमर प्रतीकको रूपमा वर्णन गर्नुहुँदै गृहमन्त्री श्री शाहले भन्नुभयो, बिरसा मुण्डाले आदिवासीलाई सामाजिक माफ गर्नुहोला, बिरसा मुण्डाले आदिवासी समाजलाई आफ्नो अधिकार र सम्पदाको रक्षाका लागि सङ्गठित गर्नुभयो र जल, वन अनि भूमिको संरक्षणलाई जनआन्दोलन बनाउनुभयो। उहाँले अझ भन्नुभयो, आज पनि बिरसा मुण्डाको धर्मान्तरण विरुद्ध सङ्घर्ष र आदिवासी स्वाभिमानको लागि उहाँको समर्पण लाखौँ देशवासीहरूको लागि प्रेरणाको स्रोत बनेको छ। रक्षा मन्त्री राजनाथ सिंहले उत्तर प्रदेशको

सीतापुर स्थित रक्षा भूमिमा पहिलो ठूलो स्केलको सौर्य ऊर्जा परियोजनालाई स्वीकृति प्रदान गर्नुभएको छ। रक्षा मन्त्रालयले बताए अनुसार यो मन्त्रालयद्वारा सुरु गरिएको यस प्रकारको पहिलो परियोजना हो जसमा रक्षा भूमिमा एकीकृत ब्याट्री ऊर्जा भण्डारण प्रणालीसित ठूलो स्केलमा सौर्य ऊर्जा उत्पादन सुविधाको विकसित सामेल छ। यस 250 मेगावटको सौर्य परियोजनाले उत्तर प्रदेशमा रक्षा प्रतिष्ठानहरूको ऊर्जा सुरक्षालाई बलियो बनाउने अनि बिजुली खर्चमा महत्त्वपूर्ण दीर्घकालिक बचत गर्ने मन्त्रालयले बताएको छ। यस पहलले स्वच्छ ऊर्जा, सतत विकास अनि पारम्परिक ऊर्जा स्रोतहरूमाथि निर्भरता कम गर्नप्रति सरकारको प्रतिबद्धतालाई दर्शाउँदछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News Karsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। सडक परियोजना जोजिला सुरङको अन्तिम चरण आज सफलतापूर्वक सम्पन्न भयो। यसले कश्मीर उपत्यका र लद्दाखबीच हरेक मौसममा सम्पर्क स्थापित हुने सम्भावना बढाएको छ। सडक परिवहन तथा राजमार्ग मन्त्री नितिन गडकरीले रिमोट बटनद्वारा लद्दाखको मिनी मर्गमा जोजिला सुरङको पूर्वी प्रवेशद्वार नजिकै विस्फोट गराउनुभयो र यसलाई कश्मीर तथा लद्दाखबीच हरेक मौसममा सम्पर्क सुनिश्चित गर्ने एक ऐतिहासिक क्षण बताउनुभयो। यस अवसरमा जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हा र मुख्यमन्त्री उमर अब्दुल्ला पनि उपस्थित हुनुहुन्थ्यो। सो अवसरमा श्री नितिन गडकरीले भन्नुभयो, यो सुरुङले श्रीनगर र लेह बीच हरेक मौसममा सम्पर्क प्रदान गर्नेछ। समुद्री सतहबाट 11,578 फिटको उचाइमा निर्मित जोजिला सुरुङ निर्माण सम्पन्न भएपछि एसियाको सबैभन्दा लामो सडक सुरुङ बन्नेछ। मस्कटस्थित भारतीय दूतावासले हर्मुज जलडमरो मध्येको दक्षिणमा रहेको एमटी म्यारिभ्याक्स जहाजमा आग लागि भएपछि 24 भारतीय नौसैनिकको उद्धार गरिएको पुष्टि गरेको छ। दूतावासले ओमानको त्वरित कारवाहीप्रति आभार व्यक्त गरेको छ। यसअघि पत्तन पोत परिवहन तथा जलमार्ग मन्त्रालयका प्रवक्ता उपेश कुमार शर्माले अपराह्न 1:30 बजे जहाजमा आग लागि भएको सूचना प्राप्त भएको बताउनु भएको थियो। सुरुवाती जानकारी अनुसार सबै भारतीय नाविक सुरक्षित छन्। जहाजमा कुनै आक्रमण भएर दुर्घटना भएको हो वा होइन भन्ने विषयमा थप जाँच भइरहेको छ। कङ्गोमा 1 महिनाभन्दा कम समयमा इबोला भाइरसको कारण 100 मानिसहरूको मृत्यु भएको छ। इबोलाको सङ्क्रमण मुन्डी बुग्यो भाइरसको कारण भएको हो। यसका लागि कुनै खोप वा उपचार उपलब्ध छैन। आक्रोशित मानिसहरूले स्वास्थ्य कर्मीहरूमाथि गरेको आक्रमण र स्थानीयहरूमा उत्पन्न शङ्काले इबोला फैलिन नदिने चुनौती खडा गरिरहेको छ। सरकारी ई मार्केट प्लेस जेमले सार्वजनिक खरिदलाई पूर्ण रूपले डिजिटल गरेको छ। आज नयाँ दिल्लीमा संवाददाता सम्मेलनलाई सम्बोधन गर्नुहुँदै जेमका मुख्य कार्यकारी अधिकारी मिहिर कुमारले भन्नुभयो, पछिल्लो 12 वर्षमा पारदर्शिता, प्रौद्योगिकी समावेशन र नागरिक केन्द्रित सेवा वितरणको बलमा भारतले उल्लेखनीय वृद्धि गरेको छ। श्री कुमारले भन्नुभयो, जेममा भाग लिने सूक्ष्म तथा लघु उद्यमहरूको सङ्ख्या 2016-17 लगभग 2300 बढेर आज लगभग 12 लाख भएको छ। श्री कुमारले जेममा महिला स्वामित्व रहेको सूक्ष्म तथा लघु उद्यमहरूको सङ्ख्या पनि 2016-17 268 बढेर आज 2,16,000 भन्दा अधिक भएको बताउनु भएको छ। उहाँले महिला उद्यमीहरूद्वारा गरिएको खरिद 8 करोड रुपियाँदेखि बढेर 93,000 करोड रुपियाँभन्दा अधिक भएको पनि जानकारी दिनुभयो। मौसम विभागले आगामी बिहिबारसम्म कर्नाटक, अरुणाचल प्रदेश, आसाम अनि मेघालयमा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। विभागले आज कर्नाटक, केरलम र माहेको केही भागहरूमा भारी वर्षाको रेड अलर्ट जारी गरेको छ। अघिल्लो 2 दिनभित्र उपहिमालय, पश्चिम बङ्गाल, सिक्किम, रायलसीमा, तामिलनाडु, पुदुचेरी र पूर्व भारतका
केही भागमा पनि यस्तै मौसम रहने अनुमान विभागले व्यक्त गरेको छ। दिल्ली, हरियाणा, चण्डीगढ, पन्जाब, हिमाचल प्रदेश, जम्मू काश्मीर, लद्दाख, उत्तर प्रदेश, विदर्भ तथा पश्चिम राजस्थानमा लू चल्ने सम्भावना रहेको छ। कोंकण, गोवा, ओडिसा, तामिलनाडु, पुदुचेरी र कराईकलको केही स्थानहरूमा आज गरम अनि आर्द्र मौसम रहने सम्भावना रहेको छ। यो समाचार युट्युबमा @AIR कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, सरकारले विगत 12 वर्षमा युवाहरू, महिलाहरू र किसानहरूलाई सशक्त बनाएको छ। देशले आज महान स्वतन्त्रता सेनानी तथा धरती आबा भगवान बिरसा मुण्डाको पुण्यतिथिमा उहाँलाई श्रद्धाञ्जली अर्पण गरिरहेको छ। रणनीतिक रूपमा सडक परियोजना जोजिला सुरङको अन्तिम चरण पूरा। कश्मीर उपत्यका र लद्दाख बीच हरेक मौसममा सम्पर्क स्थापित हुने सम्भावना बढेको छ। मस्तकमा भारतीय दूतावासले

0: होर्मुज जलडमरुमा एम्टी मेरिफेक्स जहाजमा आग लागेको घटनामा सबै 24 भारतीय नाविकहरू सुरक्षित रहेको पुष्टि गरेको छ र मौसम विभागले कर्नाटक केरलम र माहेमा मुसलधारे वर्षाको रेड अलर्ट जारी गरेको छ। दिल्ली पन्जाब हिमाचल प्रदेश जम्मू कश्मीर लद्दाख उत्तर प्रदेश विदर्भ र पश्चिम राजस्थानमा लोको अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारको प्रसारणपछि अब श्रोतालाई सुनाइरहेछौ देश वन्दना।